0: कालिकुम बाइकुम ता तुनी जोदर मास्टर छोचोर माडी रेल कम छमा छम पापिसले आलू दम आलू दम आलू दम ड्रिंक पटा पटा ड्रिंक डी पको
1: हे जो